0: यहाँ पे पानी बिल्कुल नजदीक में है और गवर्नमेंट के पास ऐसे सोर्सेज भी हैं, रिसोर्सेज भी है जो वो आराम से कर सकते हैं, इट्स नॉट सो मच डिफिकल्ट। लेकिन क्या कहें कि शायद उनका ध्यान अभी किसी और प्रोजेक्ट पे जा रहा है।
1: पानी नहीं है, सड़क नहीं है, यहाँ पे लोकल्स को परेशानी होती है, हम फ्रूट के साथ वाबस्ता है, लोग आते हैं, ट्रैफिक जाम लग जाता है। एडमिनिस्ट्रेशन से गुजारिश करना था कि रोड वाइडिंग नहीं होनी चाहिए, यहाँ पे पानी होना चाहिए, कुर्सियां अगर होंगी यहाँ पे पार्क में तो बहुत अच्छा रहेगा। ना बैठने की जगह है, ना पानी है, ना कुछ इंतजाम है। शाम के वक्त बहुत ज्यादा मजा आता है यहाँ पे, लेकिन फैसिलिटी नहीं है।
2: ये एक लमिया फिक्रिया भी है, जब हम इस फील्ड पे नजर डालते हैं तो 640 कनाल पे मुश्तमिल एक बड़ा फील्ड है, पर जब हम इसके गिर्दनवा में देखते हैं यहाँ पे पूरे इस फील्ड में लेनिंदर नहीं है, काफी वाइल्ड जमीन भी यहाँ पे है। अभी तक एग्रीकल्चर डिपार्टमेंट जो है पूरी तरह से उस जमीन को लेवेंडर में कन्वर्ट करने में नाकाम हुआ है। यहाँ पे लाइटिंग इंतजाम भी होने चाहिए। और तीसरा चीज जो हमने देखा, इनोवेशन जो है इस पे लानी चाहिए। हमने सोचा कि सेंटर एक्सलेंस में इस फील्ड को जो है बढ़ाया जाएगा, इसकी रिनोवेशन की जाएगी, उम्मीद करेंगे जितने भी इश्यूज है उनको रिड्रेसल उसका किया जाएगा। और पहला जो मसला है वो रोड का है, दूसरा अरेंजमेंट्स के हवाले से, तीसरा अगर चाहते हैं एग्रीकल्चर डिपार्टमेंट चाहता है कि ये अट्रैक्टिव पार्क बने, फील्ड बने, यहाँ पे उनको पैसा भी खर्च करना होगा, फिर वो रॉयल्टी के तौर वापस भी कलेक्ट कर सकते हैं।
3: उम्मीद यही की जा सकती है कि अरबाब इख्तदार फौरी तौर इन मसाइल की तरफ संजीदा होके लेवेंडर गार्डन के हवाले से ये जो देरी ना मांगे है ये पूरी करके लेवेंडर गार्डन को फाल और मुस्तकम बनाने की कोशिश करेंगे। शहर शहर मंजर के लिए सिरहमा श्री गुफारा बिजवाड़ा से मैं तसद्दुक रशीद।
4: प्रोग्राम के आखिर में आइए सुनते हैं अवामी शिकायत पर मबनी कुछ मजीद फोन कॉल्स।
5: जनाब इशा शहर शहर मंजर
6: اہن حظ
5: آ پرابلم اکھ جناب اکہ گامس
6: کم حظ چھو تو کت پٹ چھو
5: گامس سانس ونان وار سنگم بڈگام ڈسٹرکس من مسلس اہس حظ یپری اہس مین لائن ترمت واٹر سپلائی ہن لائن چھ گمس خراب اتھ آب ویپان کی یہ ڈوڈ اٹھ لان اہس ووت ونان وری یمن یہ ترائی تو ترے اٹھ لان اردہ پائپ چھ لگان اتھ ونان کال تو صبح تو کال یہ مسلس اہس اگر اتھ یہ اردہ پائپ لاگان اہس گھا مسل حل یہ حس پی ایچ سی بڈگامس
7: بہت شبیر احمد شیخ گنڈ بہت سنواری پہ ڈسٹرک بانڈی پورہ پہ مسلس اہس پھٹ وٹ کوڑا کٹ کٹ یہ موڈس پہ جمع گوت یہ کورمت گھر والے موڈس جمع یہ ٹھوٹ ووٹ مہربانی کرتے اوپر بنا پکن سڑکی چھ بنا پکن مہربانی کر تلن
8: روزان اگری کلان ماگم محمد شفیع بٹ حض یہ گزارش اہس گامس من ٹھوٹ ووٹ روڈس پہ گلمرگ روڈ کھسان ات ٹھوٹ ووٹ واضح یہ ملازم ولازم تلان حض کہ سو گاؤں اہس ات اور یہ حد یہ گھر تلن یون حض
9: بہ سمبل گنستان پہ بشیر احمد بیگ مسل گنستان ہسپتال اتھ مان ز ڈاکٹر گوس اہس لائٹس بیگ ہسپتال سر سمبل تک اہس تم پرانی بٹ تم کڑو سا اوپٹی ان بڑس مشکلات امہ سام دپان امس موبائل انو سا موبائل گھو ست آن بزرگ کیا موبائل تل ست سو عرض حل گھس واتن ڈی سی صوبس تان
10: محمد اسماعیل بٹ کپوارہ چوکی بل زنرشن پہ مسلس یہ زنرشن وارڈ نمبر ٹورس مز پنچایت پنچایت نش کھسان ہر کن وت اس وت گسان زنرشن سرن پہ یت مہاراجا ہری سنگھ نی وقت یہ وت درج یت اس بیل گاڑ پکان یعنی کہ زن تم پتہ کرم یہ دو سائڈو آئی وت چڑھنے لیکن اہس مشکل گسان ام وت پکن ام وت مزان جانور تک پکت کی اور تھوڑ انسان تکان پکت کی دو سائڈو پہ ات لجم باڑ بندی تار زبردست ات گسان ووک پکن صبح شام اگر یہ وت اہس یل گھے یہ سرکاری وت یہ گورمنٹس نش درج یعنی کہ زن اہس گھے سوری مشکلات حل تاکہ وارڈ نمبر ٹور بی لمبردار مالا سہ پانچ شہ ہات تچ چول تمو تعتراض تنمو تیز یہ وت گھے یل گھے یم وت سن گھن صبح شام یہ زبردست مشکلات
11: بہت حاجن ڈسٹرک بانڈی پورہ پہ غلام احمد یہ چرائے بودن اخنس مجھ سے میونسپلٹی یہ لگ بھگ اک ساس کنال اتھ ٹریکٹر دہ پندہ وہ رات کھلان مز کن ایکشن یہ تحصیل دار حاضر کران امس ون بیمس پتہ کہین گا گو نمبر اس نمبر اریگیشن کنال ہات فٹ ایبو لگ بھگ ہات فٹ اڑین جائن اڑین جائن کم وم البت ات بند دہ یہ لگ مکلا امی وجود گھر ختم امی اریگیشن کنال کہین کر ڈپارٹمنٹ نش کنسلٹ ایڈمنسٹریٹو ڈپارٹمنٹ
12: رنگ پورہ پہ عبدل غنی
6: مسلہ